0: on August 12 last year by the Lok Sabha Speaker to inquire into allegations against former High Court Judge Justice Yashwant Verma. The report will be laid in both Houses of Parliament in due course. Presiding Officer of Judges Inquiry Committee, Supreme Court Judge Justice Arvind Kumar, along with Chief Justice of Bombay High Court Justice Sri Chandrasekhar and Senior Advocate Karnataka High Court B.V. Acharya, presented the report of Judges Inquiry Committee to Mr. Birla. With Anand Kumar, Priya Mandal, Akashwani News, Delhi.
1: The West Bengal government has sanctioned the Enforcement Directorate ED to prosecute Sandeep Ghosh, former principal of RJ Corps Medical College and Hospital. The official government order released by the Chief Minister Subhendu Adhikari clears the deck for ED to prosecute Ghosh for alleged financial irregularities and money laundering. Expressing strong disapproval of the previous Trinamool Congress state government in handling of the situation, Mr. Adhikari said that the TMC government had forcibly and unethically stalled the investigation process of this case for a long time. He said that no one is above the law and truth cannot be suppressed forever. The case also pertains to the rape and murder of a trainee doctor whose body was discovered on the 9th of August in 2024 in the hospital's seminar room, triggering widespread protest. Meanwhile, Central Bureau of Investigation, CBI, later took over the probe. Union and Home Minister Amit Shah will chair the meeting of the Central Zonal Council today in Jagdalpur, the divisional headquarters of Bastar in Chhattisgarh. The meeting will be attended by the chief ministers and senior officials of Chhattisgarh, Madhya Pradesh, Uttar Pradesh and Uttarakhand. Later, Mr. Shah inaugurated a public service center at Netenar village in Bastar district yesterday. We have more from a correspondent.
2: Union Home Minister Amit Shah said the government, under the leadership of Prime Minister Narendra Modi, will compensate for the large-scale economic, social and cultural losses suffered by the people of Bastar due to nationalism over the past six decades within the next 5 years. He said that out of nearly 200 security camps set up in Bastar division, around 70 camps will be converted into public service centers over the next 1.5 years and developed as hubs for tribal welfare. Mr. Shah said these service centers will provide facilities related to banking, Aadhaar, ration cards, skill training and all welfare schemes of the central and state government. Vikalp Shukla, Akashwani News, Raipur.
1: Government has debunked a claim circulating online alleging that the government is going to issue gold bonds to temples in exchange for temple gold reserves. The fact-check unit of the Press Information Bureau stated that the claim is fake. It added that the government has not made any such statement. The PIB has advised citizens to stay away from fake claims and always refer to official sources only for verified information. U.S. President Donald Trump has said that he is holding off a planned military strike on Iran after requests from the leadership of Qatar, Saudi Arabia and the UAE, as serious negotiations are now underway. In a post on Truth Social, the U.S. president said he had been asked by the Emir of Qatar, Tamim bin Hamad Al Thani, Saudi Crown Prince Mohammed bin Salman Al Saud, and UAE President Mohammed bin Zayed Al Nahyan to postpone the strike which was scheduled for today. President Trump said a deal acceptable to the United States and countries across West Asia could soon be reached. He added that the proposed agreement would ensure that Iran does not possess nuclear weapons. In IPL cricket, Sunrisers Hyderabad defeated Chennai Super Kings by 5 wickets in Chennai last night to secure a playoff berth. Put into bat first, Chennai Super Kings posted 180 for 7 in 20 overs, with Karthik Sharma being the highest scorer with 44 runs. In reply, Sunrisers Hyderabad overhauled the target, losing 5 wickets in 19 overs, riding on Ishan Kishan's 70 and Hendrik Klassen's 47 runs. Ishan Kishan was declared the player of the match. Today, Rajasthan Royals will face Lucknow Super Giants in Jaipur at 7:30 p.m. The Indian Meteorological Department, IMD, has forecast severe heat wave conditions today at places over Madhya Pradesh and Uttar Pradesh. Hot and humid weather conditions are expected to persist during the day over coastal Andhra Pradesh and Odisha. Rajasthan, Vidarbh and West Uttar Pradesh are expected to experience hot night conditions tonight. The weather agency also forecast heavy rainfall over Andaman and Nicobar Islands, Kerala, Mahe, Lakshadweep, Nagaland, Manipur, Mizoram, Tripura, Tamil Nadu, Puducherry and Karaikal. Thunderstorms and lightning are likely today over Bihar, Gangetic, West Bengal, Odisha, Jharkhand, Telangana, Jammu and Kashmir and some parts of Northeast India. And now for a look at today's newspapers, it's over to Nina Arakkal.
3: Thank you, Abhishek. Modi, the first Indian Prime Minister to visit Norway in more than four decades, is covered prominently by the dailies. Prime Minister urges peace in Ukraine, West Asia leads the pioneer. While the statesman leads with Prime Minister Modi, pushes tech, green ties in Norway. The Indian Express carries the picture of PM Modi receiving Norway's highest honour. The caption under the picture reads, PM Narendra Modi with King Harald V as he is conferred the Grand Cross of the Royal Norwegian Order of Merit in Oslo on Monday. The Economic Times, in its editorial, Bringing It All Back Home, writes that the repatriation of 1,000-year-old Chola copper plates from Leiden University during Narendra Modi's visit to the Netherlands last weekend is a welcome assertion of India's proprietorial sovereignty. Excavated between 1687 and 1700 during the Dutch redevelopment of Nagapattinam, the two sets reveal a legacy of royal succession and maritime diplomacy. The return of Chola plates mirrors that of Piprava, Buddha relic gems and restitution of 657 stolen antiquities from the United States. UPSC to release prelims provisional answers, reports Hindustan Times about the UPSC to release the answer key soon after prelims exams to enhance transparency and uphold the highest standards of to conduct the examination. Aaron Rye runs over away with PGA Championship, first English-born winner in more than a century, states the pioneer. And finally, India's bullet train dream inches closer to reality. The Financial Express says project is being executed with assistance from the government of Japan. And with that, it's back to you, Abhishek.
1: Thank you, Nina. And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi calls for $100 billion investment and 1 million jobs under India EFTA agreement at Business and Research Summit in Oslo, Norway. Prime Minister Modi to meet leaders of all five Nordic nations at the third India-Nordic summit today. Defence Minister Rajnath Singh describes Operation Sindoor as testament to India's transformation into strong, confident and capable nation. Judges Inquiry Committee investigating allegations against Justice Yashwant Verma submits report to Lok Sabha Speaker Om Birla. West Bengal government allows ED to prosecute former principal of RG Kaur Medical College, Sandeep Ghosh, for financial irregularity case. And in IPL cricket, Sunrisers Hyderabad secure playoff berth, beating Chennai Super Kings by 5 wickets. And with that, we end the morning news. Have a nice day.
4: Akashwani se pesh hai khabarnama. آداب خبرنامے کے ساتھ میں کلیم احمد پہلے اس وقت کی خاص خاص خبریں وزیراعظم نریندر مودی نے ناروے کے اوسلو میں کاروبار اور ریسرچ سمٹ کے دوران بھارت ای ایف ٹی اے معاہدے کے تحت 100 ارب امریکی ڈالر کی سرمایہ کاری اور 10 لاکھ ملازمتوں کی بات کہی ہے وزیراعظم مودی تیسرے بھارت نورڈک سمٹ میں شمالی یورپ کے سبھی 5 ملکوں کے رہنماؤں سے آج ملاقات کریں گے وزیر دفاع راجنات سنگھ نے آپریشن سندور کو بھارت کے مضبوط پراعتماد اور صلاحیتوں کے حامل ملک میں بدلنے کا گواہ قرار دیا جسٹس یشونت ورما کے خلاف الزامات کی جانچ کر رہی ججز انکوائری کمیٹی نے لوک سبھا اسپیکر اوم برلا کو اپنی رپورٹ پیش کی مغربی بنگال حکومت نے ای ڈی کو مالیاتی بے ضابطگی کیس میں آر جی کر میڈیکل کالج کے سابق پرنسپل سندیپ گھوش کے خلاف مقدمہ چلانے کی اجازت دے دی ہے اور آئی پی ایل کرکٹ میں سن رائزرز حیدرآباد نے چنئی سپر کنگز کو 5 وکٹ سے شکست دے کر پلے آف میں جگہ بنا لی ہے اب خبریں تفصیل سے وزیراعظم نریندر مودی نے ناروے کے شہر اوسلو میں بھارت ناروے کاروباری اور تحقیقی سربراہ کانفرنس میں شرکت کی ولی عہد شہزادہ ہاکون اور ناروے کے وزیراعظم جوناس گھر اسٹور نے بھی سربراہ میٹنگ میں شرکت کی کاروباری اور تحقیقی برادری سے خطاب کرتے ہوئے وزیراعظم نریندر مودی نے تجارت اور اقتصادی شراکت داری سمجھوتے کے نفاذ کے بعد دو طرفہ تجارت اور سرمایہ کاری میں اضافے کی ستائش کی انہوں نے اس بات کو اجاگر کیا کہ دونوں ملکوں کے شراکت داروں کو چاہیے کہ وہ بھارت میں 10 لاکھ روزگار پیدا کرنے کے نتیجے کے تحت 100 ارب امریکی ڈالر کی سرمایہ کاری کے ہدف کو حاصل کرنے کی کوشش کریں
5: یوروپین فری ٹریڈ ایسوسیشن کے ساتھ ٹریڈ اینڈ اکنامک پارٹنرشپ اگریمنٹ لاگو کیا یہ یونیک और स्पेशल एग्रीमेंट हमारे बीच टैलेंट टेक्नोलॉजी और म्यूचुअल ट्रस्ट का एग्रीमेंट है। इसी एग्रीमेंट के माध्यम से एफ्टा कंट्रीज से भारत में अगले 15 वर्षों में 100 बिलियन डॉलर इन्वेस्टमेंट और 1 मिलियन जॉब्स क्रिएट करने का लक्ष्य है।
4: जनाब मोदी ने मुल्क के पैमाने बढ़ती हुई तवानाई की जरूरतों आबोहवा में तब्दीली के तहत अज़्म और काबिले तजदीद तवानाई में तेजी से उसत ग्रिड बुनियादी ढांचे ग्रीन हाइड्रोजन और साफ तवानाई पर जोर देते हुए भारत के उमंगों से भरे माहौल दोस्त तरीकेकार की जानिब मुंतकली के एजेंडे का भी जिक्र किया।
5: 2030 तक हमने 500 गीगावाट क्लीन एनर्जी और 5 मिलियन टन ग्रीन हाइड्रोजन प्रोड्यूस करने का टारगेट रखा है। क्लीन एनर्जी इन्वेस्टमेंट नॉर्वे वेल्थ फंड की भी प्राथमिकता है। मैं नॉर्वे को भारत के क्लीन एनर्जी फ्यूचर में अहम हिस्सेदार बनने के लिए आमंत्रित करता हूं।
4: सरबराह मीटिंग में नॉर्वे और भारतीय कारोबारियों के अलावा तहकीकी बिरादरियों के 250 से ज्यादा शुरका और 50 से ज्यादा कंपनियों के सीईओज ने भी शिरकत की। इससे पहले करीबी ताल्लुकात के तहत खैर सगाली के तौर पर नॉर्वे के इज्जत मआब शाह हेराल्ड वी की तरफ से वजीर आजम मोदी को ग्रैंड क्रॉस ऑफ द नॉर्वियन ऑर्डर ऑफ मेरिट के एजाज से नवाजा गया। वजारत खारजा में मगरबी मुल्कों के उमूर के शोबे के सेक्रेटरी सीबी जॉर्ज ने वजीर आजम के नॉर्वे दौरे पर कहा कि भारत नॉर्वे के भारत बहरुल काहिल समुद्री पहल में शामिल होने का खैर मकदम करता है क्योंकि दोनों मुल्क बहरी मुल्कों की सरबराही कर रहे हैं। वजीर आजम नरेंद्र मोदी ओस्लो में आज भारत और नॉर्डिक के दरमियान तीसरी सरबराह कॉन्फ्रेंस में शिरकत करेंगे जिसका मकसद टेक्नोलॉजी काबिले तजदीद तवानाई दिफा पायदारी और तजारत जैसे शोबों में शुमाली यूरोप के सभी 5 मुल्कों के साथ भारत की क्लीदी शराकत दारी को मजबूत करना है। पेश है एक रिपोर्ट।
6: वजीर आजम नरेंद्र मोदी शुमाली यूरोप के सभी 5 मुल्कों के अपने हम मनसबों के साथ आज भारत और नॉर्डिक के दरमियान तीसरी सरबराह कॉन्फ्रेंस में शिरकत करेंगे। ये सरबराह कॉन्फ्रेंस भारत और शुमाली यूरोप के मुल्कों के दरमियान बढ़ती हुई शोभाजाती ताउन में मददगार साबित होगी। सबका सरबराह कॉन्फ्रेंस सन 2022 में डेनमार्क के कोपेनहेगन में हुई थी। सरबराह कॉन्फ्रेंस में जिन शोबों पर तवज्जो दी जाएगी उनमें तकनीक और इख्तरा पायदारी काबिल तजदीद तवानाई और डिजिटाइजेशन शामिल हैं। तिजारत और माशी शराकत दारी समझौते के निफाज के साथ सरबराह कॉन्फ्रेंस में इस बात की कोशिश की जाएगी कि तिजारत और सरमायाकारी के रबतों को मजीद बढ़ाया जाए। फिलहाल इस ब्लॉक में भारत की दो तरफा तिजारत 19 अरब डॉलर है। ये सरबराह कॉन्फ्रेंस खत्ते के साथ कसीर रुखी ताउन में भी मददगार साबित होगी और ये आपसी मफाद के आलमी और इलाकाई उमूर पर ख्याल का तबादला करने का एक मौका फराहम करेगी। वजीर आजम मोदी तीसरी भारत नॉर्डिक समिट के मौके पर डेनमार्क आइसलैंड और फिनलैंड के वज़ीर आज़म के साथ भी बाहमी मीटिंगें करेंगे। ओस्लो नॉर्वे से संगीता गोड़बोली की रिपोर्ट के साथ खबरनामे के लिए मैं हुसैन अख्तर।
4: 5 मुल्कों के अपने दौरे के आखिरी मरहले के तहत वजीर आजम नरेंद्र मोदी इटली के वजीर आजम जॉर्जिया मेलोनी की दावत पर आज 2 रोजा सरकारी दौरे के सिलसिले में इटली के शहर रोम पहुंचेंगे। वजीर आजम मोदी इटली के वजीर आजम मेलोनी के साथ 2 तरफा बातचीत करेंगे। वो इटली के सदर सर्जियो मैटरेला से भी मुलाकात करेंगे। जनाब मोदी कारोबारी सरबराहों के साथ भी गुफ्तगू करेंगे ताकि दोनों मुल्कों के दरमियान तजारत और सरमायाकारी को फरोग दिया जा सके। वजीर दिफा राजनाथ सिंह ने ऑपरेशन सिंदूर को भारत को एक मजबूत पुरएतमाद और बासलाहियत मुल्क में बदलने की अलामत करार दिया है। कल हनोई में गैर मुकीम भारतीयों से खिताब करते हुए जनाब सिंह ने जोर देते हुए कहा कि भारत न्यूक्लियाई हथियारों के पहले इस्तेमाल न करने की अपनी पॉलिसी पर पूरी तरह कारबंद है। वो किसी भी तरह से न्यूक्लियाई ब्लैक मेलिंग में नहीं आएगा और दुश्मन की किसी भी मुहिमजोई का सख्ती से जवाब देने के लिए पूरी तरह तैयार है। उन्होंने वजीर आजम नरेंद्र मोदी की क्यादत में हासिल की गई बेमिसाल तरक्की और कामयाबी की वजह से बैन अवी सतह पर भारत की बढ़ती हुई साख को उजागर किया। صحت اور خاندانی بہبود کے مرکزی وزیر جگت پرکاش نڈا نے تھائی لینڈ، ایران، نیدرلینڈ، سویڈن اور موریشس کے اپنے ہم منصبوں اور نمائندوں کے ساتھ اعلیٰ سطحی باہمی میٹنگیں کی۔ یہ میٹنگ کل جنیوا میں صحت کے 79ویں عالمی اجلاس کے موقع پر ہوئی تھی۔ ایک سوشل میڈیا پوسٹ پر جناب نڈا نے کہا کہ میٹنگ میں ڈیجیٹل صحت، دوا سازی، ریزیلینٹ پبلک صحت نظام اور جدید یونیورسل ہیلتھ کوریج میں تعاون کو مستحکم کرنے پر توجہ دی گئی۔ مرکزی وزیر صحت جے پی نڈا عالمی صحت کے 79ویں اجلاس میں شرکت کے لیے فی الحال سوئٹزرلینڈ میں ہیں۔ یہ میٹنگ کل شروع ہوئی تھی جو اس ماہ کی 23 تاریخ تک جاری رہے گی۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ جسٹس یشونت ورما سے متعلق الزامات کی جانچ کر رہی ججز انکوائری کمیٹی نے اپنی رپورٹ پارلیمنٹ ہاؤس میں لوک سبھا اسپیکر اوم برلا کو سونپ دی ہے۔ یہ رپورٹ ججز انکوائری ایکٹ 1968 کے تحت قانونی تقاضوں کے مطابق پیش کی گئی ہے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
7: لوک سبھا اسپیکر کی جانب سے ہائی کورٹ کے سابق جج جسٹس یشونت ورما کے خلاف الزامات کی جانچ کے لیے یہ کمیٹی گزشتہ سال 12 اگست کو تشکیل دی گئی تھی۔ کمیٹی کی رپورٹ مناسب وقت پر پارلیمنٹ کے دونوں ایوانوں میں پیش کی جائے گی۔ یہ رپورٹ ججز انکوائری کمیٹی کے پریسائڈنگ افسر اور سپریم کورٹ کے جج جسٹس اروند کمار نے بامبے ہائی کورٹ کے چیف جسٹس جسٹس شری چندر شیکھر اور کرناٹک ہائی کورٹ کے سینئر ایڈوکیٹ بی وی آچاریہ نے لوک سبھا اسپیکر اوم برلا کو پیش کی۔ آنند کمار اور پریا منڈل کی رپورٹ کے ساتھ خبرنامے کے لیے ضمیر رضوی۔
4: مرکزی وزیر داخلہ امت شاہ جگدلپور میں آج سینٹرل زونل کونسل کی میٹنگ کی صدارت کریں گے جو چھتیس گڑھ میں بستر کا ڈویژنل ہیڈ کوارٹر ہے۔ اس میٹنگ میں چھتیس گڑھ، مدھیہ پردیش، اتر پردیش اور اتراکھنڈ کے وزرائے اعلیٰ اور سینئر اہلکار شرکت کریں گے۔ جناب شاہ نے بستر ضلع میں نیتنار گاؤں میں پبلک سروس سینٹر کا افتتاح کیا۔ پیش ہے ایک رپورٹ۔
6: مرکزی وزیر داخلہ امت شاہ نے کہا ہے کہ وزیر اعظم نریندر مودی کی قیادت میں حکومت گزشتہ 6 دہائیوں میں نکسلواد کی وجہ سے بستر کے عوام کو بڑے پیمانے پر ہوئے سماجی، معاشی اور ثقافتی نقصانات کی اگلے 5 سال میں بھرپائی کرے گی۔ انہوں نے کہا کہ بستر ڈویژن میں قائم کیے گئے تقریباً 200 سیکیورٹی کیمپوں میں سے 70 کیمپوں کو اگلے 1.5 سال میں عوامی خدمات کے مراکز میں تبدیل کر دیا جائے گا اور انہیں قبائلی فلاح بہبود کے ہب میں تبدیل کیا جائے گا۔ جناب شاہ نے کہا کہ یہ مراکز مرکز اور ریاستی سرکاروں کے تمام فلاحی اسکیموں، بینکنگ، آدھار، راشن کارڈز اور ہنرمندی کی تربیت سے متعلق سہولیات فراہم کریں گے۔ رائے پور سے وکلپ شکلا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حسین اختر۔
4: مغربی بنگال حکومت نے ای ڈی کو آر جی کر میڈیکل کالج اور اسپتال کے سابق پرنسپل سندیپ گھوش کے خلاف مقدمہ چلانے کی اجازت دے دی ہے۔ مغربی بنگال کے وزیر اعلیٰ شویندو ادھیکاری کی جانب سے جاری سرکاری حکم نامے نے مبینہ مالی بے ضابطگیوں اور کالے دھن کو جائز بنانے کے معاملے میں گھوش کے خلاف مقدمہ چلانے کی راہ ہموار کر دی ہے۔ اس صورتحال سے نمٹنے کے لیے سابقہ ٹی ایم سی حکومت کی جانب سے اپنائے گئے طرز عمل پر شدید برہمی کا اظہار کرتے ہوئے جناب ادھیکاری نے کہا کہ سابقہ ترنمول کانگریس حکومت نے بزور طاقت غیر اخلاقی طریقے سے طویل عرصے تک اس کیس کی جانچ کو روکے رکھا۔ جناب ادھیکاری نے کہا کہ کوئی بھی قانون سے بالا تر نہیں ہے اور سچائی کو ہمیشہ کے لیے دبایا نہیں جا سکتا۔ سرکاری حکم نامے کے مطابق مغربی بنگال کے گورنر آر این روی مجاز اتھارٹی کے طور پر ایف آئی آر، کیس ریکارڈ اور حقائق کی جانچ سے مطمئن ہیں اور اس بات کے حق میں ہیں کہ کولکاتہ کے آر جی کر میڈیکل کالج اور اسپتال کے اس وقت کے پرنسپل سندیپ گھوش پر عدالت میں مقدمہ چلایا جانا چاہیے۔ بندرگاہوں، جہازرانی اور آبی گزرگاہوں کے مرکزی وزیر سربانند سونوال نے نئی دلی میں واٹر میٹرو خدمات کی شروعات سے متعلق جائزہ میٹنگ کی صدارت کی۔ ملک میں ان خدمات کا طویل عرصے سے انتظار کیا جا رہا ہے۔ مرکزی وزیر نے کہا کہ مرکز کا ملک کے 18 شہروں میں واٹر میٹرو خدمات شروع کرنے کا منصوبہ ہے جس میں گوہاٹی کو مرحلہ 1 کے تحت نامزد کیا گیا ہے۔ اس کے علاوہ سری نگر، پٹنہ، وارانسی، ایودھیا اور پریاگ راج جیسے شہر بھی مرحلہ 1 میں شامل ہیں، جبکہ آسام کے تیج پور اور ڈبرو گڑھ کو پروجیکٹ کے مرحلہ 2 میں شامل کرنے کی تجویز ہے۔ وزارت نے ساتھ ہی ساتھ قومی واٹر میٹرو پالیسی 2026 کا مسودہ بین وزارتی مشاورت کے لیے تقسیم کیا ہے، جس میں شہری آبی ٹرانسپورٹ کو حتمی شکل دینے کے قومی فریم ورک کو آگے بڑھانے کی بات کہی گئی ہے۔ भारत के रिजर्व बैंक ने कमर्शियल बैंकों की जानिब से इन्वेस्टमेंट फ्लक्चुएशन रिजर्व आईएफआर बरकरार रखने की जरूरत खत्म कर दी है। आईएफआर इजाफी बफर होता है जो सरमायाकारी की कदर में गिरावट से तहफ्फुज के लिए कायम किया जाता है। हुकूमत ने ऑनलाइन गर्दिश कर रहे उन दावों को मुस्तरद किया है जिनमें कहा गया था कि हुकूमत मंदिरों में रखे सोने के बदले मंदिरों को गोल्ड बॉन्ड्स जारी करने जा रही है। हकायक की जांच करने वाली प्रेस इंफॉर्मेशन ब्यूरो की फैक्ट चेक यूनिट ने कहा कि